0: रेखा जी सही कॉल बिल्कुल शामिल है गुरुग्राम के पो 0345-933-2580 या दिल नंबर 0331-5265-340। अस्सलाम वालेकुम।
1: अस्सलाम वालेकुम
0: जी। वालेकुम अस्सलाम। सो खबर की कम जना गुलशन खटक फ्रॉम करे। गुलशन खटक बखेर अगले ताजो करे न सिंगे खे शे भाई जान
1: मंगशे।
0: हां माशाल्लाह प्रोग्राम हो रे गना
1: दारा
0: तो है दारा तो है। खमित खान दुकान खुदर तो पता वो लगे देखना शगे रोड बांधे
1: जी
0: नूर तासु कम प्रोडक्ट
1: इसमें जी कला हवा तवीर से और दुकानदार था जी मुगलत थोड़ा पे तरह ले हेर रखा गई तो जी मुंगे ने तीन निशान दे तो उसी जी फगजीरो बाय जेर द एन ना हजर द बार ना जेर मुंग का इश्म तमाम मुझे तो इश्म वाल थोड़ा करा
0: सही था। बिल्कुल दासी दे गुलशन हटक डेरा मन ना लो ये खजिश कॉल को बोले
1: जान तो तुम रे से मी करा कॉल और जिन के तो जानी हमें भी दुकान के कोई लाभ है तो मिले भी गया उसे हमें भी कदा अगर कम पैगाम से कल हाथ इतने स्टेशन वाला
0: बिल्कुल गर्मी देखा
1: बजान मुंग गया से ने छोटा से कल कल से बुढ़ा भगवान और सिया तो अबे तो वो कॉल पिचार दी
0: ठीक था। बिल्कुल दासी दे डेरा मना ना गुलशन हटक
1: बजान ने दीदी को स्पेशल सलाम अली ना ता आयना ता टोल स्पेशल सलाम रानी हटक स्पेशल
0: वालेकुम अस्सलाम। यो जहान मना ना कॉल कवले डेरा मना ना। बिल्कुल गुलशन हटे के कॉल करो देखे रखना। बिल्कुल हमिद खान खबर हो देवर दे लेगा ना जी कला हम मतलब दर्जी मतलब नुखामा खा यखे बहु गोरा और बनिसका के ना गोरा गर्मी देखे ना हमिद खान खबर हो देवर दे लवा से और देखे ना डेरा मना हाँ जी बिल्कुल कॉल शामिल की पो 0331-5265-340 या दिल नंबर 0345-933-2580। अच्छा उम्मीद रेडियो चरसदा और देने लवा जलमी रेडियो और सरसरा दबंग रेडियो चुको मीना माल दी अगर पता नहीं कॉल लगेगी ना या दिन अलवा खामोश थी नो बिल्कुल गोरु से गलबन बरसों को देखा देना रजी। अस्सलाम वालेकुम। सुख खबर की कम देना सुख खबर की भाई अच्छा खया अफरीदी दखम जना हाँ बाड़े ना खबर है कि उसमें तासु जिक्र हम कर लो मैल पता नहीं था उम्मीद रेडियो चरसदा या जलमी रेडियो वर्षा वर्षा दबंग रेडियो मीनावाल खामोश थी वोले काली ना लगी कैसे चल दे हाँ हाँ सही ना बिल्कुल डेरा मना नहीं था सुनते प्रोग्राम की कॉल को और दिन अलवा मख के प्रोग्राम के यहाँ कॉल खड़े हो गए ना नो बाकी तो पेखवरैया यूसुफ जई जुबान की चुकम दी दल्द की खलक उरवाने पईगी मतलब करक बनो लकी मरवत दे साइड चुकम खलक दे उरवाने पईगी
1: ابای نه خبر باندې پویګنه خو خبرې ډیر ځات خون کې چې رخت پر زبان کې خبرې کوي.
0: اچھا مطلب یې زوی خپل لنګویج کې خبرې کوي تاسو خون درګي.
1: اچھا تاسو خپل زبان کې خبرې کوي سم خون راکوي مونږ تاسو زبان.
0: ها مطلب صرف انجوای کوي او په پویګې نه استعمال کړی
1: ماشاءاللہ.
0: بالکل خبر جی السلام علیکم. وعلیکم السلام. سو خبر کی کم دینا
2: جی
0: اریشا یوسف زئی فرام بنیر خجی پخیر راغلی او اشما کسمیٹک پاکستان پروگرام کی درته هرکلی وای الحمدللہ بالکل ٹھیک ٹھاک تاسو خی جوان خرا وا دیکھے نا
2: او جی بالکل پمازو سرا
0: خا ماشاءاللہ گور اوس ما پروگرام کی ذکر روکڑو کم ریڈیو ون پروگرام اوری
2: جی من تو امید ریڈیو چار سدا
0: امید ریڈیو چار سدا ما او ذکر روکلو چې پتہ نشتا د امید ریڈیو چار سدا زلمی ریڈیو د بنگ ریڈیو مینوال پتہ نشتا خاموش دی ولې کالی نه لګی کا څنګه چل دی نمبر خو بار بار وېما نوې نمبر دی خیر ما پروګرامونه سور باندې کړی دی غیر ریڈیو باندې هم د امید ریڈیو او د بنگ ریڈیو زلمی ریڈیو نو زم نمبر مو منډ کړی وی تاسو کال با مطلب کدي شیا نمبر بیزی وی اسې نه لګیږي نمبر پہ یو موبائل کی دی یو نمبر تجھے کلا سڑی کال کی نو ابل چکن بند رہی ابل نمبر تجھے کال کی نو ابل نمبر بند رہی کہ نا ہاں ہاں صحیح رہا دارا تو تاسو خو مطلب اشما کاسمیٹک پاکستان پروگرام کی کالس کے وہی نن چکم دے منگا پروگرام کی تاسو کالو کو کم پروڈکٹ تاسو استعمال دی اشما کاسمیٹک
2: جی من هو ټول استعمالو الحمدلله اشما فرموله بیوټی کریم او اشما فرموله فیس واش دا په خپل استعمالوم د ډیر زیات هسته دي ټول او ریدن کول دا په امر کوم چې ټول یې استعمال کې اشما هر بل سپری مونږ ټول استعمالو ډیر زیات زبردستی
0: ها او تاسو ولته کی چانه اخلي
2: جی من مودم د کې په سالي بازار کې دلدار کاسمیټک ستو دی اوسره دي چې خاص نه هوت مونږ ته میلا او شی نو بیا مونږ ډایرک اخلو خپل ورځ سما مالی خپل مونږ ورته سکن پالیش راکا هغه بل کنی یادو لوي داس کې مالی زما ولی سپورته زر د احلم وی مونږ له ایشما په کار دی بیا هغه سر نو بیا پاتې شهوانه وڅ فرموله کریم پیسو شو شیمپن دا ملاوی بي دا استعمالو
0: خاجي صحیح ده ٹھیک تا سب پیغام ور کې مینوالو تا
2: زه ټول اوریدل کو ته دا پیغام ور کوم چې سم ډیر زیاته ګرمي ده نو تاسو ځان د ګرمۍ نه مخپوزه ساتي او کبیا هم څه
0: وعلیکم السلام ڈیرا مننا بالکل امید ریڈیو چار سدے پروگرام ہو رہی

0: जी सही बिल्कुल कॉल चुकम दिशे मिले भी गुरु चिकाल बने बलसु को दिखम जना दी जी गुरु अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी सो खबर की कम जना वजीरस्तान ना अब्दुल कदूस खबर के वे अब्दुल कदूस संगे खै ए
1: बरबाई
0: अल्हम्दुलिल्लाह ठीक ठाक था सो खै कना
1: सही बात है।
0: हां सही अब्दुल कदूस सकवे सका रोजगार कवे
1: ना दहाते या
0: सबक ना वैसा
1: सबक वाया
0: कम क्लास की
1: परम के
0: असम की
1: परम परम
0: अच्छा सिक्स जमात के हाँ हाँ हाँ सही था ठीक था दर तो वही कहना चाहिए से जुड़े दल गाड़े जानना मतलब मुस्तकबिल की टीचर से जुड़े दल गाड़े जानना माशाल्लाह बस अल्लाह तला दे डॉक्टर जोड़ का आओ कचर तक मुंग अंदर रख लो के ना तासु अस्पताल के मौजूद हुए मुंग अंदर रख लो इलाज मुदर न कबूलो न मंग भाई इलाज फ्री करे के ना पैसे भरा ना खले सही था डेरा मरा ना आसे ना गोरा उस हुआ है आसे ना चरते की दर्शु मंगा ब्याह भरा ना पैसे खले छे ना गोरा खो आगा टाइम आगे छे मादर तो हुए लागा टाइम तेर से उस पैसे रखे हुए सही था ठीक था डेरा मरा ना जी सही था यो जहान मरा ना लो ही सड़े जी सही है लोई सड़े से कॉल के बोले डेरा बनाना बिल्कुल अब्दुल कदूस मुंग कॉल करे दो शिमाली वजीरस्तान ना थैंक यू जिता सुंगते कॉल को खजी बाखिर के बिल्कुल टाइम चुकुम दे मंगा मैसेजेस दा हां बिल्कुल वर्क भी सही दा प्रोग्राम इश्मा कॉस्मेटिक पाकिस्तान दे माता वेली शी सुबह वर्तारे करता सो बिल्कुल मां आवाज अब रही उम्मीद रेडियो चार सदी बान ने दीन अलवा दबंग रेडियो बान ने और वर्षा वर्षरा जलमी रेडियो बान ने नौशेरा और दीन अलवा तासु मां आवाज चुकुम दे करक रेडियो बान ने हम और 88.4 बाने खुल्ला की रेडियो बाने आवाज चुकुम दे कच्चे दे मतलब रिकॉर्डिंग अल तक रवान दे सही था और वर्षा वर्षा 88.4 टांक रेडियो बने हाँ तासु प्रोग्राम हो रही वर्षा वर्षा ग्लोबल 91 डी आई हान रेडियो बने हाँ तासु प्रोग्राम बिल्कुल हो रही इश्मा कॉस्मेटिक पाकिस्तान प्रोग्राम खजी इश्मा कॉस्मेटिक सुन रहा हूँ प्रोडक्ट सी हर कॉस्मेटिक जनरल स्टोर की तासु पास आने सरचुकुंद में लवीगी कचर तक हम नमे लवीगी नो बिल्कुल कम नंबर प्रोग्राम की वही आगे बने हों कॉल कवलिश मालूम कवलिश या दिन लवा चुकम कंपनी हेल्पलाइन नंबर दे हर प्रोडक्ट बने मौजूद दे पे बने हम तासु कॉल कवलिश 0342-311-2292 दी नंबर बने हाँ तासु कॉल को बोलिशी जी दिन लवा मैसेजेस तब हाँ टाइम वर किसी के चक्सर मैसेजेस बोल हाँ चुकम दे खफा ही मंगना मैसेजेस पाती भी या प्रोग्राम ना बाद मंगता कॉल और मैसेजेस राशि यारा मंगा मैसेजेस से पाती कल तासु मैसेज शामिल न करो न खैर दे मैसेज बाहम शामिल कमा अच्छा जी बिल्कुल मुंग तो मैसेज कर दे वेचे सलाम सॉरी हिना गुल फ्रॉम करक मिटहेल सर सलाम गुड मॉर्निंग वेलकम सर डेरा मनाना थैंक यू हिना गुल तासु मुंग ता मिटहेल ना मैसेज को वो सो गुरा सहार तेर शोय देखना खरमादा डेरा मनाना नेक्स्ट सलाम जो रिफतुला फ्रॉम डीआई हान इश्मा ऑल प्रोडक्ट्स अवेलेबल है हॉस्कर इश्मा स्प्रे और सरफ अवेलेबल हैं। सही देर मनना बिल्कुल रिहान की तरफ हर कॉस्मेटिक जनरल स्टोर के पास नहीं सरा द इश्मा कॉस्मेटिक टूल प्रोडक्ट में लगेगी दिन लो बच्चे लिस्नर द तारिकान ओ एम एस डी यू द पशान लखज मरियो अस्सलाम वालेकुम तारिक सर बखीर रागली बेचे सर कृत वे करक रेडियो बने आवाज क्लियर दे इट्स मी बनी गुल किंग गुल अली फ्रॉम केकी मिजरी मामू जान था सलाम फातिमा आपी था यानी फातिमा आपी वजीरा सनाई था हाँ सलाम सही था वालेकुम सलाम डेरा मना ना हाल खान मलक इल मैसेज प्रोग्राम के दिन मैसेज को जी दिन लवाई इट्स मी लाली जीवल फ्रॉम करक शुक्र दाज छे नंदे मो वाले से मैसेज शामिल कर न बदाद गोरा शामिल में कल मैसेज होदे शामिल हो मा खुकला के लासी करा प्रोग्राम के टाइम कमी और युवा के टाइम इनो दे दे बजना खजी बीच भाई सलाम आवाज दे ओके दे करक रेडियो बांधे और बचे क्राम भाई था क्राम भाई था एमएसडी भाई था सलाम और دین الوان روحین تہا سلام سید ډیر مننه تھینک یو میسج کولای خو نام دینو ور سره لیکل چا میسج کړو سلام ویلکم طارق بھائی میں پلوشا فرام بنو کرک ریڈیو پر آواز کلیئر ہے میری طرف سے سیماب اور فاطمہ کائنات فائکہ کائنات فاطمہ کو سلام جی وعلیکم السلام ڈیرا مرنا تھینک یو پلوشا میسج کو بولے ویچے کرک بانے لائیو دے ویچے چا میسج کرے دے قسمت اللہ ٹیلر مکتا کر کی نا میسج کرے دے ڈیرا مرنا قسمت اللہ میسج کو بولے وش بابا تاریخ ماری ارمان سلام توتا او دین لوا ټول ته سلام ویلی دی ډیر مرنه میسج کول کلیئر میسج نه دی لیکلی ښه وچ السلام علیکم شازی الله کی مربت نا او باندې بالکل اوکے دی 88.4 باندې نکر ریډیو باندې ټانک ریډیو باندې او دین لوا گلوبل 91 ریډیو باندې ها باز اوکے دی یو جهان مننه شازی الله کی مربت ته میسج وګو وچ السلام علیکم تاریخ بجان څنګه تاسو بالکل ٹھیک ٹھاک الحمدللہ وچ از آیات احمد یما د کوم ځای نه مونږ ته میسج کړی دی بجان ساسو خندا سما خولې ده ښه ما کومه ګوره په نظر به مې کې ډېره مننه چې بجان تاسو خبرې هم سما چې مطلب تاسو اردو انګلیش او پختو مکس دے سید ډیر مننه او اشما هربل سپری از بیسټ ډیر مننه تھینک یو تاسو موږ ته میسج وکړو او وچ دین لوا وچ شولی ڈرم ہاؤس سره د اشما ټول پروډکټ ملوي گی ان حامد خان کاسمیٹک سره د اشما ټول پروډکټ ملوي گی ایڈریس شګی روډ بل مقابل واب ڈرا آفس کرک سیٹی تھینک یو بالکل حمید خان سر تاسو دیش میں ٹول پروڈکٹ ملے بھی گی ڈیرا مننا میسج کو بولے وچ السلام علیکم طارق آپ نے تو بتایا بھی نہیں کہ میرا شو ہوگا بس منگا ہو اچانک اچانک شو تو پر رہا سو ڈیرا مننا فرشتہ بننا منگ تو میسج کرے

0: It's 1:30 p.m. Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman.
1: Your music, your request.
2: This is radio station.
3: Radio Aman.
0: Welcome to Radio Aman 88.4.
4: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू। आपके बालों की मुकम्मल हिफाजत के लिए कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाएं, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार। डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है। सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल। अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर। आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू, क्योंकि खूबसूरत बाल आपकी पहचान है। तो पता याद रखिए, हमजा जनरल स्टोर, न्यू बनोसी होटल, टांग सिटी। मोबाइल नंबर 0344-93-63-780। व्हाट्सएप नंबर 0342-26-48-435।
0: You are listening to Radio Aman Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
5: बीमारी हक दे अविलाजी सुनत अमल दे। अविलाजी सुनत अमल दे।
6: اس کچہرے تاسو تدا سے امراض بھی چتاسو ورنا ڈیر پریشان ہو اور ڈیر گرزی دلی کڑی دلی ہو ڈیر گرزی دلی کڑی دلی ہو
5: نو بالکل مایوس کے گئی ماں مایوس کے گئی ماں الشفا دوا خانہ شوال مارکیٹ ٹانگ سٹی تا تشریف راوڑے او د حکیم مولانا نور الهدى صاحبنا پل علاج ترلا سکولے شی
6: او د نور معلومات د پارا پدغ نمبر کال کولے شی
5: 0319-55-23-404 Zamzam hair shampoo and Zamzam hair oil. Zamzam hair oil. The vikhtano kulakri yo padwa aw vikhtano la war kavi yo qudrati chamak. Chamak. Aya staso pe vikhtano ki khushkida vikhtan mo ghurzegi vikhtan mo wadan kavi ya mo vikhtan matigi Zamzam hair shampoo and Zamzam hair oil hum staso da faradi. کم چی ستاسو دی ویختو خشکی خارخ پا مکمل توگ ختم بی نو بالکل جی ہم اوز زان لا انتخابو کی زمزم ہیر شیمپو اینڈ زمزم ہیر آئل چی حایست مو یو فدوشی نو دی ملاوی دو پتا یاد ساتی فرانٹیر فرنیچر چارفائی نائلون مارٹ مد مقابل گلی گلاوی پم ٹانگ سٹی رابطہ نمبر 0343-912-1745
7: आपका अपना रेडियो रेडियो में 88.4 नेटवर्क।

समझ रहे आबाद ना आजाद की सर मेरा सिर्फ तमाम प्रोडक्ट मिला हुए गए हैं कब तैयार दी गा तैयार हो गई गुमाई जमा वक्त ढेर ज्यादा कमजोर दी और मेरे पर कम यू शैम्पू इस्तेमाल कर वक्त ढेर ज्यादा कमजोर हुई गना इश मा हर बला दे वक्तो खुराक दे सही द उद की दोनों पर यो लस मिनट रटोड़े जड़े जड़े मालिश का हुई को सहर था सुपर शैम्पू बांधी विन सी पदवेम सहर पदरेम सहर हो डेली मालिश केवल डेर ज्यादा जरूरी दी हाँ और सहर ताजो को इशमा आमला शैम्पू भी या द इशमा मिल्की प्रोटीन भी या द इशमा गार्लिक शैम्पू भी या प्याज वाला भी या एलोवेरा शैम्पू भी और या चिकम दे खनानो ब्लैक शाइन शैम्पू भी इंशाल्लाह विखतम बिल्कुल न गुरजेगी उगदेगी बा घटेगी बा न बदबद बसरू न कभी सता सुदागा विखत यादो मख और बस्ता सो मैसेज रीड कम बस 342 42 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 342 تیمل گر اور تیمل گر کے سیدا نظم گا مین ڈیلر دے یو کے ٹریڈر ارشاد علی دے دل تناس تے دے کتا سو پکورون کی پروڈکٹ ہر سوال غواڑی نو دنے اخلی دین علاوہ کتا سو دل تن نشی رات لے کتا سو وای چمنگ تری پکور کی منگ تا پروڈکٹ مل شک سر نظم گا مشران اخوین دے تروڑیاں وای چمنگ پکورون کے مال خرسو خمنگ دے دکانداراں نخلی دکانداراں دے زیاد گران را کے سیدا دکانداراں پک خام خام مزدوری کئی دیر پار پکاری تا سو مات کالو کئی پسی پر 342 زری اشما پروڈکٹ دبر نمبر لکھ لے بدی منی واٹس ایپ ہم دے کو واٹس ایپ بانی کوئی نوڑی رجا تک خبر دا او کو پوڑ سیب باندھے نا کوئی نو بیا سادہ کالو گئی انشاءاللہ پروڈکٹ بتا سوستا ملائیوی گی ہاں ڈائریک بس اپلائی کی گی ارزان ارزان کی مت سر بتا سوستا زمانگا پروڈکٹ ملائیوی گی سیدہ

0: अगर आप शौकीन हैं तो इन दोनों क्रीमों में से किसी एक का इंतखाब करें। एक हमारी डे एंड नाइट क्रीम है जो कि ग्लूटाथियोन के साथ है, दूसरी ग्लूटाथियोन के साथ नहीं है, जाफरान के साथ है जनाब, आप उसे इस्तेमाल कर सकते हैं। ठीक है जनाब, इसके अलावा जो है जाफरानी साबुन है उसे आप इस्तेमाल कर सकते हैं, गोट मिल्क सोप है जिसको मिल्की सोप कहते हैं, और इन सब के साथ साथ जो कि मोस्ट इंपॉर्टेंट चीज है जो आपके चेहरे को रिफ्रेश रखती है, तरोताजा रखती है और व्हाइट एंड ब्राइट भी रखती है, वो है जनाब केसन का ब्यूटी
1: से
0: स्प्रे।
1: नजात का राज, हर दिन लाए सुकून का
0: जी जनाब, तो ये वो प्रोडक्ट है केसन नेचुरल पाकिस्तान के। अगर आपको व्हाइटनिंग का शौक है, ठीक है जनाब, और आप बगैर नुकसान के अपने चेहरे को गोरा बनाना चाहते हैं, ठीक है जनाब, विदाउट केमिकल के अगर आप प्रोडक्ट के शौकीन हैं और आप ये चाहते हैं कि कुदरत के हसीन जो है शाहकारों से आप अपने चेहरे को व्हाइट एंड ब्राइट बनाएं, तो केसन की ग्लूटा व्हाइट क्रीम का इंतखाब कीजिए, जाफरानी क्रीम का इंतखाब कर सकते हैं। उसके साथ साथ हमारा प्योर व्हाइटनिंग लवली फेस वॉश है, ठीक है जनाब, ग्लूटा व्हाइट फेस वॉश है, ग्लूटा व्हाइट सोप है, या फिर मिल्की सोप है, या फिर जाफरानी, यानी व्हाइटनिंग के जो शौकीन है उनके पास ऑप्शन फेस वॉश के अंदर दो है, ग्लूटा व्हाइट फेस वॉश या फिर प्योर व्हाइटनिंग लवली फेस वॉश। और अगर सोप के शौकीन है तो व्हाइटनिंग के लिए ग्लूटा व्हाइट सोप, जाफरानी सोप, या फिर साथ में जो है हमारा मिल्की सोप यानी केसन गोट मिल्क सोप। तो भाई इतने सारे ऑप्शन आपको कौन देगा, मुझे बताइए, इतने सारे ऑप्शन व्हाइटनिंग के लिए आपको कौन देगा? कोई भी नहीं दे सकता, क्योंकि जनाब एक प्रोडक्ट बनाने के ऊपर लाखों रुपए खर्च होते हैं, और कंपनियां क्या करती हैं जनाब, एक प्रोडक्ट बनाकर सबको एक ही प्रोडक्ट के पीछे लगा देती हैं। लेकिन हम आपको चॉइस देते हैं, हम आपको वैरायटी देते हैं। आप किस दुकान के ऊपर ठहरते हैं? हमेशा आप उस दुकान के ऊपर जाके ठहरते हैं जहां पर वैरायटी बहुत ज्यादा होती है, ठीक है, जहां पर एक दो प्रोडक्ट पड़े हो तो आप स्किप करके चले जाता होती है कि लोग पसंद करते हैं कि हमारे पास कितने ऑप्शन मौजूद हैं। तो भाई अगर आप हमारा प्रोग्राम सुन रहे हैं और हमारे यूजर बनना चाहते हैं तो भाई आप लोगों के पास हर एक जो है फील्ड के अंदर, चाहे एक्नी का मसला है, चाहे व्हाइटनिंग का है, चाहे कोई भी है, उसमें आपको वैरायटियां मिलती हैं। तो केसन नेचुरल पाकिस्तान का इंतखाब कीजिए और ढेर सारे ऑप्शन अपनी व्हाइटनिंग को बढ़ाने के लिए, अपनी खूबसूरती को बढ़ाने के लिए इस्तेमाल कीजिए। जी जनाब, आप लोग हमें कॉल कर रहे हैं, एसएमएस कर रहे हैं, कॉल और एसएमएस करने के लिए हमारा नंबर आप लोगों के पास मौजूद है 03449363366। और आज का हमारा टॉपिक है जनाब, जिसके ऊपर आप लोगों ने बात करनी है, और साथ साथ में ये भी बताना है कि ये जो केसन के व्हाइटनिंग के प्रोडक्ट हैं, ठीक है जनाब, इतने ढेर सारे, यानी कि ग्लूटा व्हाइट क्रीम, ग्लूटा व्हाइट सोप फेस वॉश है, साथ में प्योर व्हाइटनिंग लवली फेस वॉश है, साथ में हमारा मिल्की सोप है, जाफरानी सोप है, ग्लूटा व्हाइट सोप है, तो आपने अब तक हमारे इन व्हाइटनिंग के प्रोडक्ट्स में से किस चीज को इस्तेमाल किया है, व्हाइटनिंग का कौन सा प्रोडक्ट इस्तेमाल किया है और आपको कितने फायदे मिले हैं, तो जरूर हमें बताइएगा। एसएमएस कर सकते हैं हमें 03449363366 के ऊपर, कॉल भी कर सकते हैं 03449363366 पर। आप लोगों के मैसेजेस भी हमारे साथ मौजूद हैं और इन मैसेजेस को हम प्रोग्राम का हिस्सा बनाते हैं तब तक जब तक आप हमें कॉल करने की कोशिश करते हैं, और आप लोगों को वो स्पॉट्स भी बताते हैं जहां जहां केसन के प्रोडक्ट आपको मिलते हैं। डेयर इस्माइल खान में जनाब हमारी अपनी सेल पॉइंट, हमारा अपना केसन की शॉप है, मियां कमर्शियल मार्केट के बैक साइड के ऊपर है अकबर प्लाजा, वहां पर मौजूद है जनाब केसन शॉप, और वहां से खरीदारी कर सकते हैं। इसके अलावा गोमल मार्केट के अंदर शीश महल, अल फरीद कॉस्मेटिक, आप इनसे भी हमारे प्रोडक्ट हासिल कर सकते हैं, ठीक है जनाब। इसके अलावा मियां कमर्शियल मार्केट के अंदर बहुत सारी दुकानें हैं, जैसे कि फैमिली शॉपिंग सेंटर है, जैसे कि असद गिफ्ट सेंटर है, जैसे कि चाइना गिफ्ट सेंटर है, ठीक है जनाब, जैसे कि वकास अमान जनरल स्टोर है, ठीक है जनाब, इन तमाम दुकानों पर आपको हमारी प्रोडक्ट्स मिलते हैं। तो जनाब एक कॉलर हमारे साथ मौजूद है और उनको मौका देते हैं, इस वक्त देखते हैं कौन है हमारे साथ। जी अस्सलाम वालेकुम।
2: वालेकुम सलाम खलील साहब, जवान फतेह जी, क्या हाल है? ठीक हो
0: जनाब? चाचा फतेह खान सर नाल मौजूद हैं। चाचा कि हाल है? ठीक ठाक है। जी जी बिल्कुल, दरमियान ही तुहरे बहुत सारी छुट्टियां थी, मसरूफ हो सो लगता है। محرم ماشاءاللہ گزر گئے سکون امن علیہ جی سارا کاروبار الحمدللہ بہت زبردست بہت زبردست سارے لسنر تامن سارے نال موجود ہے الحمدللہ اسا کو سپورٹ کیتی پین یہ وجہ تو ہے کہ اسا ہیک نہیں دو نہیں بلکہ ترے ترے ریڈیو سٹیشن دے تے لائیو موجود ہیں اگر نہ لوگان دے تامن نہ ہویا تے وقت بندہ ہی ایف ایم ہی نہیں چلا سکدا جی جی بالکل بالکل بالکل صحیح دو ہتر تاڑی وقت دی میں گال صحیح ادے پے چلو اچھی گال اچھا تو سسا کو ستے ویلے یاد کیتا تو سا کیرا 91 سن دے پے ویسے اچھا پہاڑ پور تے بھی چلدا پئے تے ٹانگ تے بھی چلدا پئے پروگرام تے نال ڈیرے وچ بھی چلدا پئے ہر جہاں تے سن سکدے آمین آمین سو آمین تے چاچا اج اس ٹاپک ایک رکھی بیٹھے ہیں چاچا آمین چاچا اس ٹاپک رکھی بیٹھے ہیں کہ ٹھیک ہے ٹھیک ہے ٹھیک ہے ٹھیک ہے جی بہت مہربانی چاچا بہت مہربانی اوکے جناب شکریہ چچا فتح خان ہمارے ساتھ موجود تھے اور مجھے بتائیں گے جناب کیا آواز آپ لوگ کالر کی آواز سن پا رہے تھے یا نہیں سن پا رہے تھے ضرور بتائیے گا تاکہ اگلی کال ہم لیں اگر آپ تک آواز ڈیوٹی آفیسر جو موجود ہیں تینوں ریڈیو اسٹیشن کے اوپر مجھے بتائیں گے کیا کالر کی آواز بالکل صحیح آ رہی تھی آپ لوگوں تک جی جناب ایک اور کالر ہمارے ساتھ موجود ہیں اور شبرا استاد ہیں جی السلام علیکم
3: وعلیکم السلام خیر کیا
0: حال ہے الحمدللہ میں کہ چاچے فتح خان دی آواز صحیح آندی پئی ہے سائیں
3: بالکل
0: اچھا تسا حال تک سارا ٹاپک نہیں سنا رکھی بیٹھے ہیں کہ جے رہے تہاڈے شوق انسان کو کوئی نہ کوئی شوق لگ ویندا نا ٹھیک ہے تے شوق کیا سارے پورے تھی گئے ہیں یا کوئی حال تک رہندے ہیں جے نہیں تھے تہاڈے شوق پورے
3: بس اویں تے شوق جے ساجے ہیں تو کو پتہ ہے کہ میں سپورٹس مین جی بولیاں 3 سال والی بال پکی کھیڈا او تے میری شوق اللہ پاک نے تدا کو رکھی ائی جے رہنا او تے میں اپنی شوق پوری 3 سال جے رہنا پورا کیتا ہے او میری خواہش پوری کی گئی ہوں ہتا شوق ہے جو اللہ پاک جو ہے نا سا کو ایکر جے رہنا والا اپنا خانہ کعبہ اور مدینہ شریف دی زیارت نصیب کرے اور سارے اہل خانہ کوئی کے ہوں پچھلی عمر دی وچ جے رہنا سارے کول اچھے کام کم تھین جی تھین دے پن اور مزید جی تے قائم رہوں تے ساری ایا شوق ہے ایا
0: اچھا اے شوق اللہ پاک تیرا شوق جلدی پورا کرے سی انشاءاللہ انسان جلے اون پاسے تے پاسے توجہ کر کے نا توجہ سے ٹھیک ہے جی دلچسپی اللہ پاک قدر کرن والے بندے کو اپنی طرف سے دین جے قدر کرے نا قدر ٹھیک ہے جناب بہت سارے لوگ ان دنیا چ ودے نہ سے کہ انہاں دے کوئی پیسہ ہوندا ہے لیکن او نہیں ویندے اے نہیں کہ اللہ پاک انہاں کو نہیں سڑیندا اللہ پاک ہر مسلمان کو سڑنا چاہندا ہے لیکن اللہ پاک اے دیکھدا ہے کہ بھئی ان دے دل وچ میرے گھر تے میرے محبوب دے گھر دی قدر کتنی ہے عزت کتنی ہے محبت کتنی ہے ٹھیک ہے تے جے لے سارے دلچسپی اون طرف تھی ویندی ہے نا تے اللہ پاک اسباب بھی بڑھا دیندے اون پاسے ونجن دے ٹھیک ہے جناب
3: الحمدللہ ہے کہ ہوں باقی ہی خواہش رہی پئی ہے اپنی زندگی دی کہ بھئی اپنا نیم البدل جی اسا والی بال تے اپنا کے پی کے دا اور پورا ضلع ڈیرے دا پنجاب تک نہ کی تکسا دے سارا نیم البدل ہی کی شاگرد اور تے پلاسٹک والی بال تے فیصل شاکری کو تیار کریں گے کہ الحمدللہ ساری خواہش ہے جو او سارا نہ کر کے جی سارا نام تے وہی اپنے علاقے تے پورے ڈیرے دا نہ کرے بھائی ہے شوق ہے باقی تیرا جو رہے نا صاحب جی جوڑی ہے نا کیسا نالی شیمپو تے آئل کیونکہ 40 ہزار نال بن کے گئے کیونکہ 17 آئل تے شیمپو 13 نالے جتنا 17 تے 13 40 ہزار میں تو مچھلی 20 یا 30 یا 10% جے رہنا کوئی بیماری سر دے وچ تا میں تا دا اے زیادہ مضبوط کرن والے اجزاء شامل ہیں اس کو استعمال کرو اور وال صاحب اس قسم کے تھیم ہیں جی دو دن یا تو بندہ سر پہ ہاتھ آ رکھے تو اگلا آتا ہے وال ان یا کاٹن ہے یا کپڑا ہے.
0: واہ جناب کیا بات ہے جناب, زبردست بالکل ایویں جناب. بہت مہربانی سے تمہارا فیڈ بیک سارے ہیئر کیئر جوڑی دے حوالے نال
3: زعفرانی صاحب نا
0: گنگارے تھے ہماری کیسن کی جو جوڑی ہے, کیسن جوڑی, ہاں جی کیسن جوڑی, یعنی کہ آئل اور شیمپو کا جو سنگم ہے, جو ملاپ ہے, اور یہ جب دونوں چیزیں آپ استعمال کرتے ہیں, یعنی کہ رات کے وقت آپ آئل لگاتے ہیں اور دن کے وقت ہی لگا کر آپ 7-8 گھنٹے آئل لگا کر جب دھوتے ہیں تو پھر آپ کے بالوں کے اندر ایک جان آتی ہے, کیونکہ 13 اور 17 اعضاء سے مل کے ہوئی ہمارا یہ کیسن کی جوڑی ہے. ایک اور کالر ہمارے ساتھ موجود ہے, امیر حسین کوٹ ولیداد سے. جی السلام علیکم محترم. ہلو جی جی جی جی سر ہوں آواز آنے پہ, کیویں حال ہے سین؟ ٹھیک ٹھاک
4: الحمدللہ. ٹھیک ٹھاک اپنا حال سنے تو
0: جی کرا میں اللہ دا پروگرام سن دے پے ویسے ہی سارا.
4: جی جی بالکل سن دے تھا تو جڑا ٹریفک رکھی پے ہے نا, جو خواہشاں پورے تھی گئے کہ لا کے رام دے.
0: شوق خواہش ایک الگ چیز ہے تے جڑا شوق ہے نا وہ ایک الگ چیز ہے.
4: اچھا بالکل فرق ضرور ہے, لیکن ایک بار کیا ہے جی میں سوتا نہیں ہے بری فری کا ہوندا ہے نا,
0: پروان چڑھ کے پورے تھے
4: عمر دے لحاظ نال شوق تے خواہش انسان دے بدل دے رہے. بچپن خواہشاں لڑک پاندے بہ جوانی دے بہ بڑھاتے تھے.
0: اچھا ٹھیک ہے جی.
4: بچپن میں 4 سال کی عمر خلاف شوق یاد ہے کہ میں جو ویلے یہ ہوندا ہے نا بالکل سادہ ماحول ہوندا ہے سادہ, تو بہت پرانی گال ہے ان ساری ماشاء اللہ 53 سال عمر ہے, 54 سال پہلے آج کو.
0: ٹھیک ہے جی.
4: ویلے میں تھا جرم دے یہ تے جوڑا جو میں کو دیوا کے آ میں ہوں جیب لگے کو نہیں نال میں اپنا بھی جیب پر میں یہ شدید خواہش ہے تے شوق ہے میں اپ کو بغیر آ کے کہ میری جیب کیوں نہیں ہے نا سارا نہیں میری کیوں کو نہیں
0: صحیح ہے
4: چاہے وہ جے چیدے گھٹی ودن شاہ ہوں لے ٹانگ رہی ہوں جے موٹی مٹیو کو پری رکھتے ہیں شاہ گھٹی ودن میں چھولی آؤ تو جے چیدی ودہ چھولی گھٹی ودہ ہوں جے بات جے لے میں وہ جے پاہلا حلا سوٹ ہے تو شوا کہتی ہے تو میں ہی میں سوٹ لگ گئی میں ہی میدان فتح کار کی بھائی.
0: کیا بات ہے جی.
4: جی آپ بالکل اس لگا رہے ہیں ٹھیک ہے میں تو سارا
0: بالکل نہیں بالکل تو صاحب وہ پوائنٹ لگال کی تھی کہ شوق ہمیشہ ہر عمر دے مطابق تبدیل تھی نرانے
4: تبدیل آج ہوں بیٹھے 54 سال کی عمر ہوں یہ خواہش بھی ہے شوق بھی ہے اللہ پاک اپنا گھر سے اپنے محبوب کا گھر دکھاوے تو سارے پاک سارے شوق پورے
0: بس انشاءاللہ جی انشاءاللہ تمہارا خواب بھی انشاءاللہ سارے نال ہے بہت جلدی پورا تھی سی انشاءاللہ جی اللہ دے حکم نال. ٹھیک ہے سر
4: ایسے موضوع جتا کو سنے دیتا ہے.
0: جی جی
4: وہ ایک ہے کہ روسن کا شوق زیادہ ہے ہر عید لنگا روس پوے میرے کیتے کو اقرار ہانی وہ توڑ نتا روس پوے تے یہ دل معصوم دی حسرت ہے ہاں نال چلا وقت روس پوے
0: بہت مہربانی جناب شکریہ. آکے جناب سلام.
5: شیشہ بس تصویر بدل دی رہندی.
0: جی جناب امیر حسین جو ہے کوٹ ولیداد سے ہمارے ساتھ موجود تھے اور اپنے خواب آپ لوگوں کو اپنے جو ان کے शौक थे वो बता रहे हैं। और आज हम आपके साथ साथ ये भी बात कर रहे हैं कि कुछ लोगों को सफेद होने का, गोरा होने का शौक होता है। तो भाई अगर आपका ये शौक अभी भी पूरा नहीं हो पा रहा और आप तरह तरह की कंपनियों को इस्तेमाल कर चुके हैं, तो भाई एक दफा कैसे नेचुरल पाकिस्तान की वाइटनिंग से भरपूर अज़ा का इस्तेमाल कीजिए, इंशाल्लाह आपका शौक पूरा होगा। एक और कॉलर है हमारे साथ। जी अस्सलाम वालेकुम।
6: वालेकुम सलाम सर खलील खान।
0: जनाब जनाब मेंबर शाहजहान साहब सर नाल मौजूद, इनकी भी हाल है सही ठीक ठाक ही तो सर। जी करम है अल्लाह दा, बिल्कुल प्रोग्राम सुन दे पे वैसे ही शुरू शुरू को लोगों ने गालियां सुन दे बैठे पे।
6: माशाल्लाह माशाल्लाह, बस एक दरख्वास्त करनी है।
0: जी जी
6: के एक टाइम थोड़ा थोड़ा गिने ना कॉलर।
0: अच्छा कॉलर जो है टाइम मुख्तसर गिने होना थोड़ा टाइम में सही है जी।
6: बिल्कुल दूसरा पांच मिनट गिने से कोई मसला नहीं है, जो दस मिनट गिने दवा तो कम खराब है।
0: चलो जी कॉलर को मैं को तो मजा नहीं आता कि मैं कहती कॉल ड्रॉप करा तो मैं को यकीन को रख याद ही को नहीं कि मैं करा वक्त पिछू कहती कॉल ड्रॉप की हो, लेकिन हर क्या कुछ चाहिए कि आप ख्याल करे सही। तो अच्छा नहीं लगता कि कोई कोई बुजुर्ग या कोई लिसनर कोई भी हो वो कॉल की पे हो तो कॉल कट छोड़ो तो मायूब महसूस थी ना सही। मैं को भी नंबर दे कल ही टांग को एक भाई कॉल की थी पैन शो दे बाद था ओ आते के भाई मैं इतने अरसे को तेरा प्रोग्राम सुनदा पिया क्यों कॉल तेरे शो दे विच नहीं लगदी शो दे बाद लग वेंदी है। मैं के सही लोग चूंकि प्रोग्राम त्रै शहर च वेंदा पियो दे टांग डेरा पहाड़पुरी तो हर कोई कॉल मिले पियो दा नहीं लगदी ता ओ हन ना उन दा मैं को याद आ गई है वकास ट्रेडिंग कंपनी टांग के अंदर मौजूद है मेन बाजार के अंदर पुरानी सब्जी मंडी के साथ गुलाब वाले पंप के साथ आप वहां पर केसन के प्रोडक्ट हासिल कर सकते हैं। जी सही हूं तो साफड़ी गाल दसो।
6: बहुत मेहरबानी सर बस सारे सुनने लगो सलाम सारे तरफ।
0: अच्छा जी सलाम ठीक है। शौक वगैरह नहीं बने सिंह कोई केरे शौक तो को लगे इनके पूरे थे इनके नहीं थे अल तक पहले दसो
6: पूरी
0: थी गई। अच्छा चलो ठीक ठीक है सही बहुत मेहरबानी शुक्रिया थैंक यू।